0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-57-93-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।

0: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला दिउँसोको 3 बजेको छ।
4: के मुख्य खबर? हप्तामा 2 दिन विदाले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापनमा समस्या, अव्यवस्थित सामाजिक सञ्जाल, न्यायपालिकाका लागि मुख्य चुनौती, 5 वर्ष नआएका मुद्दा शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनको अवरोध, बर्डफ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया शुरू, काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अपनाउन आह्वान, आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय हुने, अमेरिका इरान तनावले मध्य पूर्व युद्ध विराम चुनौती, अनुमति नलिए हर्मुज जलमार्गबाट आवाज जावत नगर्ने इरानको चेतावनी, र विश्वकप फुटबलमा भोलि बिहान 6 वटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले कार्यदिन हप्तामा 5 दिन मात्र हुँदा मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ। थुनुवा मुद्दा, सार्वजनिक सरकारको विवाद र माना चामल जस्ता शीघ्र किनारा लगाउनुपर्ने मुद्दाहरूमा कार्य बोझ बढ़ेको उहाँको भनाई छ। छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने जस्तो चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गर्दै उहाँले पुराना र प्राथमिकता प्राप्त मुद्दाहरू समयभित्र टुंग्याउन अदालत प्रतिबद्ध रहेको पनि बताउनुभयो। यस्तै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अनियन्त्रित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौती बनेको बताउनु भएको छ। परम्परागत संचार माध्यमसँग सम्बन्ध सहज रहे पनि नियमन बाहिरका सामाजिक सञ्जालले समस्या निम्त्याए

0: पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
3: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: अहिले अपराह्नको 4 बजेको छ।

0: अपराह 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबर अर्को संगलो सैलुङ सेरफेरमा म तारा देवी बस्नेत नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। भाखा नागेका ऋणी सदस्यहरूलाई ऋण चुक्त गर्न दोलखाको वैदेश्वर गाउँपालिकाको अनुरोध। जिल्ला अदालत दोलखामा कैद भुक्तानी गर्न बाँकी 4 जना फरार प्रतिवादी पक्राउ लगायतका स्थानीय प्रसंग सहित सरकारले हप्तामा 5 दिन बनाइदिएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको भनाई। जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्यदिन हप्तामा 5 दिन बनाइदिएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ। कार्यदिन कटौती गर्दा व्यवस्थापनमा जटिलता थपिएको भन्दै उहाँले यसलाई सन्तुलनमा ल्याउन अदालत क्रियाशील रहेको उल्लेख गर्नुभएको हो। न्यायाधीश पौडेलले थुनुवा मुद्दा सार्वजनिक सरोकारका विवाद र माना चामल जस्ता शीघ्र किनारा लगाउनु पर्ने अधिक अग्राधिकार प्राप्त मुद्दाहरूको व्यवस्थापनमा कार्यबोझ बढ़ेको उल्लेख गर्नुभएको हो। मुद्दाको प्रभावकारी व्यवस्थापनको लागि अदालतको मुद्दा व्यवस्थापन समिति, नेपाल बार एसोसिएशन, महान्यायाधिवक्ता र प्रधान न्यायाधीश बीच नियमित छलफल भइरहेको उहाँले बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले उमेरमा मात्रै सपथोक नभएको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित पार्टीको एक कार्यक्रममा उहाँले युवा मात्रै सबै कुरा नभएको बताउनु भएको हो। हामीलाई हाम्रो अनुभवले बताएको छ, उमेरले मात्रै सबै कुरा होइन रहेछ, युवा मात्रै सबै कुरा होइन रहेछ। अध्यक्ष लिङ्गदेनले भन्नुभयो, 35-36 वर्षको हुने बित्तिकै सबै बालन सहार नहुने पनि उहाँले जिकिर गर्नुभएको हो। 35-36 वर्ष हुने बित्तिकै सबै बालन सहार होइनन्, लिङ्गदेनले भन्नुभयो। अहिले 94-95 वर्षका मानिसहरू पनि राष्ट्रपति छन्। लिङ्गदेनले 80 वर्षीय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाशक्ति राष्ट्र अमेरिका हाँकिरहेको पनि स्मरण गर्नुभएको छ। विराटनगरका नेपाली कांग्रेसका नेता अभिषेक गिरी पक्राउ पर्नुभएको छ। उहाँको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो। लगत्तै उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीका अनुसार गिरीलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो। बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खन्तलास गरेको थियो। प्रहरीले गिरीको घरबाट के बरामद भयो भन्ने खुलासा छैन। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले शंकास्पद वस्तु राखेको आशंकामा प्रहरीले छापा मारेको बताउनुभयो। यसअघि पनि पटक पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै विवादमा आउने व्यक्ति हुनुहुन्छ। उहाँ अपहरणमा मुद्दामा कारागारभित्र रहँदा समेत उहाँ पटक पटक विवादमा पर्न भएको थियो। बर्ड फ्लू संक्रमण तीव्र बनेपछि सरकारले भाइरसको आनुवांशिक संरचना पहिचान गर्ने काम शुरू गरेको छ। 11 वटा जिल्लाको 82 ठाउँमा संक्रमण पुष्टि भइसकेकोमा फैलने क्रम तीव्र बनेपछि संक्रमित भाइरसमा आनुवांशिक परिवर्तन भए नभएको थाहा पाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा जीन विश्लेषण शुरू गरिएको पशु सेवा विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा देखिएको भाइरसको नमूनाबाट यो विश्लेषण भइरहेको विभागले जनाएको छ। आवश्यक मात्रामा वर्षा नहुँदा दोलखाका किसानहरूलाई रोपाई गर्न समस्या भएको छ। असारको दोस्रो साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा दोलखाको तल्लो क्षेत्रका अधिकांश कृषकले धान रोपाई गर्न नसकिएको गुनासो गर्नुभएको छ। यसै सन्दर्भमा हामीले दोलखाको बैतेश्वर गाउँपालिकाका कृषक हरिप्रसाद ढुङ्गेलसँग कुराकानी गरेका छौं।
1: मकै डढेर केही पनि छैन, त्यसो धाना बिउ जति सबै पुरै डढिसक्यो, त्यहाँ सुक्खा अब गर्मीले उग्र छ,
0: आकाशे पानी कि भर पर्छ,
1: आकाशे पानीको भर हो, अहिले केही पनि छैन, खानेपानीको मुहान पनि सुकिसक्यो।
0: भनेपछि त्यहाँ चाहिँ सिंचाईको कुलोको व्यवस्था छैन।
1: अब त्यो कुलोको व्यवस्थापन भनेको अब मुहानै नभए ठाउँमा के कुलोको व्यवस्था हुन्छ, त्यहाँ छैन।
0: खेती गर्नको लागि मात्रै होइन, खानाकै लागि नि पानी समस्या होला,
1: समस्या हुने सिसक्यो। अब ठाउँ ठाउँको मुहान सुकिसक्यो।
0: यो सिजन एकदमै धेरै पानी चाहिने सिजन हो नि त, खेती गर्ने समय हो, पानी नपरेका कारण चाहिँ खेतीपातीमा के केमा समस्या परिरहेको छ?
1: अहिले त अब मकैमा समस्या, धानको बिउमा समस्या, धान रोप्ने काम पनि बन्द भएको छ, यतिखेर त सबै कुरामा हाकार भइहाल्यो नि, तरकारीहरू कुनै पनि छैन, अब सबै सुक्खा भइसक्यो।
0: यति बेर पानी परेको भए तपाईँहरूकोमा रोपाई कति प्रतिशत सकिन्थ्यो, के हुन्थ्यो?
1: यतिखेर भएको भए हामी 30% जति चाहिँ हुन्थ्यो होला, अहिले त काहीँ कुनैले रोपेकै छैन।
0: यो रासायनिक मलहरू कतिको
1: मल पनि प्राप्त छैन,
0: पाउनुहुन्छ?
1: पैसातिर पनि पाएको छैन,
0: पानी परेको छैन, एकातिर रासायनिक मल पनि पाएको छैन।
1: सबैभन्दा ठुलो असर भनेको कृषकलाई नै परेको छ। अब यसमा चाहिँ कुनै स्थानीय निकाय, प्रदेश अथवा केन्द्र, कुनै सरकारले पनि त्यसलाई चाहिँ ध्यान दिएको देखिँदैन।
0: खेती गर्नको लागि कामदारहरू चाहिँ कतिको पाइन्छ?
1: कामदार त अब 60 गरेका बुढाबुढी भन्दा गाउँ कोही पाइँदैनन्, तिनीले मिलाएर गरेकाले काखन बहिनीले खाने हो नि त्यही हो। बाँदरले अत्याति दुःख दिएको छ, अरू जनावरले पनि त्यतिकै दुःख दिएको छ।
0: नेपाल चाहिँ कृषि प्रधान देश हो भनेर भनिन्छ नि त हरेक ठाउँमा, तर कृषिकै क्षेत्रमा चाहिँ अहिले 3 तहको सरकार हुँदाखेरि स्थानीय तहले प्रदेशले सँगले के गरेका छ?
1: त्यस्तो प्रभावकारी खालको त मैले केही पनि देख्दिनँ खै, अब नयाँ नीति बनाएर केही ल्याएको देखिँदैन, प्रत्यक्ष गरिब मान्छेले पाउने राहत पाएको अनुभव कहीँ पनि देखिँदैन।
0: धानको बिउ चाहिँ खेर जाने भयो भनिरहनु भएको छ नि, कहिलेसम्म पानी पर्यो भने रोप्न सकिन्छ, के हुन्छ?
1: करिब करिब 20-22 दिन गतेसम्मलाई पानी पर्यो भने अलिअलि सक्रिय होला, कहीँ कहीँ यसो लगाएर हुर्काएको बिउ, त्यहाँभन्दा पछाडि भयो भने त त्यो बिउ पनि काम लाग्दैन। अहिले नै 50% मरिसक्यो, अब फेरि थपेर राखेका हुन्छन् कतिपयको।
0: विश्रामपछि पुनः स्वागत छ सहेलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। भाका लागेका ऋणी सदस्यहरूलाई ऋण चुक्त गर्न दोलखाको बैतेश्वर गाउँपालिकाले अनुरोध गरेको छ। बैतेश्वर गाउँपालिकामा सञ्चालित सहकारी संस्थाहरूबाट सदस्यले ऋण लिए, केही ऋणी सदस्यले विभिन्न बहानाबाजी गर्ने, आलताल गर्ने, संस्थाको ऋण तिर्नुपर्ने जस्ता भ्रामक र गैर जिम्मेवारी अभिव्यक्ति को पछि लागेर समयमा नै ऋणको समब्याज नबुझाइएको सहकारी संस्थाहरूलाई अप्ठ्यारोमा पारेको गुनासो बढ़ेको भन्दै पालिकाले भाका नागेका ऋणी सदस्यहरूलाई ऋण चुक्त गर्न अनुरोध गरेको हो। गैर जिम्मेवारी पूर्वक विभिन्न वाहनामा ऋण तिर्न आलटाल गरेमा संघीय सहकारी ऐन 2074 दफा 83 र 48 बागमती प्रदेश सहकारी ऐन 2076 दफा 65 र 66 एवं बैतेश्वर गाउँपालिकाको सहकारी ऐन 2076 दोस्रो संशोधन 2082 दफा 61 र 62 ऋणी सदस्यको खाता जायज यथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोका राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। जिल्ला अदालत दुलखामा कैद भुक्तानी गर्न बाँकी 4 जना फरार प्रतिवादी पक्राउ पर्न भएको छ। जिल्लामा बैंकिङ कारोबार सम्बन्धी मुद्दा फैसला भई सजाय भुक्तानी गर्न बाँकी रहनुभएका 4 जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। पक्राउ पर्नेमा जिल्लाको 3200 गाउँपालिका वडा नम्बर 6 का राकेश तामाङ, असम जिल्लाका जगत बहादुर थामिङ, दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 5 का चित्र प्रसाद दाहाल रहनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका उहाँहरूलाई लगत कट्टाको लागि सम्बन्धित अदालतमा पेश गरिएको छ। युवा लक्षित 2 दिने कृत्रिम बुद्धिमत्ता एआई तालिम आजबाट दुलखाको सदरमुकाम चौरीकोटमा शुरू भएको छ। गौरीशंकर सामुदायिक पुस्तकालय दुलखा र मदन भण्डारी फाउण्डेशन दुलखाको आयोजनामा तालिममा विभिन्न युवाहरूको सहभागिता रहेको छ। युवाहरूलाई एआई प्रविधिको आधारभूत ज्ञान, यसको व्यवहारिक प्रयोग तथा शिक्षा, संचार, उद्यमशीलता र दैनिक जीवनमा एआईको प्रभावकारी उपयोगबारे जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो। काभ्रेपलाञ्चोक जिल्लाको थप 3 लेस कुखुरा फार्ममा पालिएका लेस कुखुरामा बर्ड फ्लू पुष्टि भएको छ। पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाको बनेपा नगरपालिकाको 1 र बनौती नगरपालिकामा रहेको 2 लेस कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको जनाएको छ। पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डाक्टर वज्र किशोर ठाकुरले बनेपा नगरपालिका 6 स्थित नारायण दाहालको लेस कुखुरा फार्ममा रहेको कुखुरामा बर्ड फ्लू पुष्टि भएको बताउनुभयो। पनौती नगरपालिका स्थित राजकुमार तिमल सिन्हाको समृद्धि कुखुरा फार्म र वडा नम्बर 9 का सरोज बस्नेतको फार्ममा रहेका लेस कुखुरामा बर्ड फ्लू पुष्टि भएको उहाँले बताउनु भएको छ। हवस् त, यो खबरसँगै अपराह 4 बजेको शैल हुम सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो शैलुङ सुन्ने गर्नुहोला। नमस्ते।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो शैलुङ सामुदायिक FM 92.7 MHz।

0: ya. Aya, kasto ta dukheko. Ogi ya pani shunya cha. Ye budi, malai nanu ko ma lai ja bhanya.
1: Aba kya ka dhami ko ma ni? Dhami ko ma hoina aba. Indra Digital Biz Bazar ma lai janu parcha kya timlai?
0: Oi, tya chai ke huncha ni?
1: Kya ke hudaina? Napatya suna ta ya.
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
0: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992 यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
7: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिजियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: Extreme energy drink.
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्यीय नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरीद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरीदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरीद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भूतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761321144 र 9761321145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।

0: चाहिन्छ।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको छ बजेको छ।

0: नमस्कार, साँझ छ बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। म चिरञ्जीवी। तपाईँले यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट www.radiosailung.org लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। जेएनजी आन्दोलन सम्बन्धी छानबिन तथा अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन राष्ट्रिय मानवाधिकार आयोगमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवेदन। प्रतिवेदन तोडमोड गरिएको ओलीको आशंका। राजनीतिमा युवा उमेर मात्र सबै थोक नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको धारणा। र कूटनीतिक प्रयास छोडेर युक्रेन विरूद्ध सैन्य कार्यवाही तीव्र बनाउन रूसी कट्टरपन्थीहरूको राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाव। अब समाचार विस्तारमा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगसँग जेएनजी आन्दोलनबारे आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गर्नुभएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले मानवाधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराउनु भएको हो। अनुसन्धान प्रतिवेदन निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गरिएको बर्तौलाले जानकारी दिनुभयो। आगजनी गर्ने संवैधानिक अंगहरूलाई समाप्त गर्न उत्तेजना फैलाउने काम र राज्य यन्त्रको अनधिकृत कब्जा गर्ने कार्यमा संलग्न व्यक्तिको विषयमा आयोगको निर्णय मौन रहेको विषय उहाँले निवेदनमा उल्लेख गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेको प्रति प्रतिनिधिहरूलाई धन्यवाद दिनुभएको छ। चार वर्ष अघि पार्टी सभापति रवि लामिछानेले 21 जनाको समूहबाट पार्टी स्थापना गरेको पार्टीको सदस्य 5 लाख नागेको उहाँको भनाई छ। अर्थमन्त्री समेत रहनुभएका उहाँले भन्नुभएको छ, चार वर्ष अघि सभापति रवि लामिछानेले जम्मा 21 जनाको अपरिचित समूह लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्नुभयो। आज सदस्य संख्या 5 लाख नागी भीमकाय बनेको दलको प्रथम राष्ट्रिय महाधिवेशन ऐतिहासिक त रह्यो नै सोचेभन्दा जटिल पनि बन्न पुग्यो। उहाँले पहिलो अनुभवबाट सिक्दै सुधार्दै अघि बढ़ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले उमेर मात्रै सबै थोक नभएको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित पार्टीको एक कार्यक्रममा उहाँले युवा मात्रै सबै कुरा नभएको बताउनु भएको हो। हामीलाई हाम्रो अनुभवले बताएको छ, उमेर मात्रै सबै कुरा होइन रहेछ, युवा मात्रै सबै कुरा होइन रहेछ, अध्यक्ष लिङदेनले भन्नुभयो। 35-36 वर्षको उमेर बित्तिकै सबै बालेनशाह नहुने पनि उहाँले जिकिर गर्नुभयो। 35-36 वर्षको हुने बित्तिकै सबै बालेनशाह हुँदैनन्, लिङदेनले भन्नुभयो। अहिले 93-94 वर्षका मानिसहरू पनि राष्ट्रपति छन्। लिङदेनले 80 वर्षीय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाशक्ति राष्ट्र अमेरिका हाँकिरहेको पनि स्मरण गराउनुभयो। राप्रपामा 25-85 वर्षसम्मका मानिसहरू पार्टी कमिटीमा सक्रिय रहेको उल्लेख गर्नुहुँदै उहाँले युवाको ऊर्जा र अग्रजको अनुभवको सबभन्दा राम्रो संयोजन भएको पार्टी राप्रपा रहेको जिकिर गर्नुभयो। सबैलाई मिलाएर लैजाने जिम्मेवारी र दायित्व नेतृत्वको हो, त्यसलाई हामीले कुनै पनि प्रकारको कमी गर्दैनौं, उहाँले भन्नुभयो। हुँदै नभएका कुराहरू सुनेर सुनाएर अनि त्यसैको भरमा निर्णय गरेर धारणा बनाउने काम तत्काल बन्द गर्न म सबैलाई आग्रह गर्दछु। चालू आर्थिक वर्ष पूरा हुन 19 दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको 75.17% हासिल गरेको छ। सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रण कार्यालयका अनुसार हिजो शुक्रबारसम्म ₹11,12,48,46,00,00 राजस्व संकलन भएको छ। सरकारले चालू आर्थिक वर्षका लागि ₹14,80,00,00,000 बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। बाँकी दिनमा ₹3,67,51,00,00,000 राजस्व संकलन गर्नुपर्नेछ। त्यसका लागि दैनिक करिब 19,34,00,00,000 बराबर संकलन गर्नुपर्ने हुन्छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व संकलनतर्फ लक्ष्यको 76.20% प्रगति भएको छ।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआबेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरीदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढ़ी बिरूवा खरीद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फर्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: सरकार गठन भएको 100 दिन नपुग्दै उद्योग मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालिन शाहलाई 32 बुधे कार्य सम्पादन प्रतिवेदन बुझाउनु भएको छ। 100 दिने शासकीय सुधार कार्ययोजना अन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समय अगावै सम्पन्न गरिएको दावी गर्दै प्रतिवेदन बुझाउनु भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर मन्त्री यादवले सम्पन्न गरिएका कामहरूको विवरण समेटिएको फाइल प्रधानमन्त्री शाहलाई हस्तान्तरण गर्नुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। सरकारले सार्वजनिक गरेको 100 दिने कार्ययोजना अनुसार अझै एक सातापछि मात्र 100 दिन पूरा हुने भए पनि उद्योग मन्त्रालयले निर्धारित समय अघि नै आफ्नो जिम्मेवारी पूरा गरेको जनाएको छ। सरकारको कार्ययोजना अनुसार विभिन्न नीतिगत सुधार, औद्योगिक वातावरण सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, लगानी मैत्री वातावरण सिर्जना गर्ने, उद्योग प्रशासनलाई चुस्त बनाउने तथा मन्त्रालयका प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य राखिएको थियो। उद्योग मन्त्रालयले ती सबै कार्यहरू निर्धारित समयभन्दा अगावै सम्पन्न गरी त्यसको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गरेको जनाएको छ। सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। सुरक्षित पुनर्वास, भू स्वामित्व सहितको वास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले आज काठमाडौँ माइतीघरदेखि बबर महलसम्म प्रदर्शन गरेका हुन्। उनीहरूले सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिगो, उचित, न्यायपूर्ण र मानवीय सम्मान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनर्स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू स्वामित्व सहितको स्थायी बसोबासको समेत माग गरेका छन्। काठमाडौँ उपत्यकामा पछिल्लो 3 महिना यता देखिएको बर्ड फ्लू H5N1 संक्रमण हाल तीव्र रूपमा फैलन थालेको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 82 स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। विक्रमसम्म 2082 चैत्र 4 गते मोरङमा पहिलो पटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोकसम्म संक्रमण फैलिएको हो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,858 पंक्षी नष्ट गरिएको छ। त्यस्तै 9,89,313 अण्डा र 1,954.85 क्विन्टल दाना पनि नष्ट गरिएको उहाँले जानकारी दिनुभयो। रोग नियन्त्रणका लागि पशु सेवा विभागले उप महानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावकारी क्षेत्रमा प्राथमिक प्राविधिक टोली परिचालन समेत गरेको जनाएको छ। विराटनगरमा हुने गुण्डागर्दीमा संलग्न रहेको आरोप लाग्दै आएका अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ज्यान मुद्दामा कारागारमा सजाय भुक्तान गरेर बाहिर निस्कनु भएको गिरीले मोरङ जिल्ला कारागारका कैदी बन्दीहरूबाट असुल गरेको र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनी पछिल्लो समय भने कांग्रेसको राजनीतिमा संलग्न थिए। उनी नेपाली कांग्रेसको विराटनगर महानगरको सभापति निर्वाचित भएका हुन्। गिरी फाउण्डेशनका नाममा समाजसेवा गरेको बताउने गिरीलाई आज बिहान विराटनगर 8 मधुमारा स्थित उनकै निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मोरङका प्रहरी उपरीक्षक एसपी कवि कटुवालले घटनाको विषयमा विस्तृत अनुसन्धान शुरू गरिएको जानकारी दिनुभएको छ। अब साताको कुराकानी। आवश्यक मात्रामा वर्षा नहुँदा दोलखाका किसानलाई रोपाई गर्न समस्या भएको छ। असारको दोस्रो साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा दोलखाको तल्लो क्षेत्रका अधिकांश किसानले धान रोपाई गर्न नसकेको गुनासो गरेका छन्। यसै सन्दर्भमा हामीले दोलखाको बैतेश्वर गाउँपालिकाका कृषक हरिप्रसाद ढुङ्गेलसँग कुराकानी गरेका छौं।
3: मकै डढेर केही पनि छैन, त्यसो धाना बिउ जति सबै पुरै डढिसक्यो, त्यहाँ सुक्खा अब गर्मीले उग्र छ,
4: आकाशले पानीकै भर पर्नु,
3: आकाशले पानीको भर हो, अहिले केही पनि छैन, खानेपानीको मुहान पनि सुकिसक्यो,
4: भनेपछि त्यहाँ चाहिँ सिंचाईको कुलोको व्यवस्था छैन।
3: अब त्यो कुलोको व्यवस्थापन भनेको अब मुहानै नभए ठाउँमा के कुलोको व्यवस्था गर्छ, अब त्यहाँ छैन,
4: खेती गर्नको लागि मात्रै होइन खानाकै लागि नै पानी समस्या होला,
3: समस्या हुने सिसक्यो, अब ठाउँ ठाउँको मुहान सुकिसक्यो।
4: यो सिजन एकदमै धेरै पानी चाहिने सिजन हो नि त, खेती गर्ने समय हो, पानी नपरेका कारण चाहिँ खेतीपातीमा के केमा समस्या परिरहेछ?
3: अहिले त अब मकैमा समस्या, धानको बिउमा समस्या, धान रोप्ने काम पनि बन्द भएको छ, यतिखेर त सबै कुरामा हाकार भइहाल्यो नि, तरकारीहरू कुनै पनि छैन, अब सबै सुक्खा भइसक्यो।
4: यति बेर पानी परेको भए तपाईँहरूकोमा रोपाई कति प्रतिशत सकिन्थ्यो, के हुन्थ्यो?
3: यतिखेर भएको भए हामी 30% जति चाहिँ हुन्थ्यो होला, अहिले त काहीँ कुनैले रोपेकै छैन।
4: यो रासायनिक मलहरू कतिको?
3: मल पनि प्राप्त छैन, पैसातिर पनि पाएको छैन,
4: पानी परेको छैन, एकातिर रासायनिक मल पनि पाएको छैन।
3: सबैभन्दा ठुलो असर भनेको कृषकलाई नि परेको छ, अब यसमा चाहिँ कुनै स्थानीय निकाय, प्रदेश अथवा केन्द्र, कुनै सरकारले पनि त्यसलाई चाहिँ ध्यान दिएको देखिँदैन।
4: खेती गर्नको लागि कामदारहरू चाहिँ कतिको पाइन्छ?
3: कामदार त अब 60 गरेका बुढाबुढी भन्दा गाउँमा कोही पाइँदैनन्, तिनीले मिलाएर गरेकाले काखन बहिनीले खाने हो नि, त्यही हो। बाँदरले अत्याति दुःख दिएछ, अरू जनावरले पनि त्यतिकै दुःख दिएछ।
4: नेपाल चाहिँ कृषि प्रधान देश हो भनेर भनिन्छ नि त हरेक ठाउँमा, तर कृषिकै क्षेत्रमा चाहिँ अहिले 3 तहको सरकार हुँदाखेरि स्थानीय तहले प्रदेशले सँगले के गरेका छ?
3: त्यस्तो प्रभावकारी खालको त मैले केही पनि देख्दिनँ खै, अब नयाँ नीति बनाएर केही ल्याएको देखिँदैन, प्रत्यक्ष गरिब मान्छेले पाउने राहत पाएको अनुभव कहीँ पनि देखिँदैन।
4: धानको बिउ चाहिँ खेर जाने भयो भनिरहनु भएको छ नि, कहिलेसम्म पानी पर्यो भने रोप्न सकिन्छ, के हुन्छ?
3: करिब करिब 20-22 दिन गतेसम्मलाई पानी पर्यो भने अलिअलि सक्रिय होला, कहीँ कहीँ यसो लगाएर हुर्काएको बिउ, त्यहाँभन्दा पछाडि भयो भने त त्यो बिउ पनि काम लाग्दैन। अहिले नै 50% मरिसक्यो, अब फेरि थपेर राखेका हुन्छन् कतिपयको।
1: सानीमा जुम हाइड्रो पावर लिमिटेडको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। सानीमा जुम हाइड्रो पावर लिमिटेडले बागमती प्रदेशको दोलाखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर 1 भएर बग्ने जुम खोलाको पानी सदुपयोग गरी 70 मेगावाट क्षमताको जुम खोला जलविद्युत आयोजना विकास गर्ने उद्देश्यले आवश्यक अध्ययन अनुसन्धान गरी पूरक वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा प्रतिवेदन तयार पारेको छ। उक्त मस्यौदा प्रतिवेदनलाई मूर्त रूप दिन र आयोजना बारे राय सुझाव संकलन गर्ने उद्देश्यले मिति 2083 साल जेठ 31 गते तय गरिएको सार्वजनिक सुनवाई कार्यक्रम विशेष कारणवश स्थगित गर्नु परेको हुनाले सो सार्वजनिक सुनवाई कार्यक्रमलाई निम्न मिति, समय र स्थानमा पुनः आयोजना गरिने हुनाले सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरू, भद्र भला आदमी लगायत प्रभावित परिवार, जनसमुदाय, स्वास्थ्य चौकी, विद्यालय, सरकारी कार्यालय, संघ संस्थाको प्रतिनिधिहरूमा यसै सूचना मार्फत कार्यक्रममा सहभागी भई आवश्यक सल्लाह, सुझाव तथा प्रतिक्रिया प्रदान गरिदिनु हुन आह्वान गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते आइतबार। कार्यक्रम हुने स्थान श्री गौरीशंकर प्राथमिक विद्यालयको प्रांगण लामा बगर। समय बिहान 11 बजेदेखि।
5: कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
5: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
5: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने दुलाखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यू कालोनी भारो किम्बू इन्दु इपिल इपिल मेन्दोला मोरिंगा भटमासे रक्तकमल डेस्मोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बासेटेरिया बडहर जापानिज कटुस बकाइनो नीम टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
7: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
7: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
8: जागिर खाने मौका त आएको थियो नि,
9: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
8: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
9: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
10: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
11: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
10: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816308307।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
11: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरिकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब पालो दोलखा र आसपासका स्थानीय गतिविधि। गौरीशंकर सामुदायिक पुस्तकालय चरीकोट र मदन भण्डारी फाउण्डेशन दोलखाले शनिबार आजबाट सदरमुकाम चरीकोटमा 2 दिने एआई तालिम शुरू गरेको छ। तालिम उद्घाटन कार्यक्रममा एमाले नेता एवं पूर्व मन्त्री आनन्द प्रसाद पोखरेलले एआईको विकासले रोजगारीमा असर गर्छ भन्ने भ्रम देखिएको उल्लेख गर्नुहुँदै एआईको प्रयोगले नयाँ नयाँ रोजगारीको अवसर प्राप्त हुने बताउनुभयो। पूर्व मन्त्री पोखरेलले अहिलेको युगमा एआईको प्रयोग अनिवार्य बनेको उल्लेख गर्नुहुँदै यसको व्यवस्थित र ठिक ढंगले प्रयोग गर्न प्रविधिको ज्ञान आवश्यक हुने बताउनुभयो। उहाँले एआईको काम जस्तै जननेता मदन भण्डारीको विचार पनि दूरदर्शी रहेको बताउनुभयो। मदन भण्डारी फाउण्डेशन दोलखाका संयोजक कृष्ण बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा फाउण्डेशनका बागमती प्रदेश सदस्य केशव चौलाङाई, प्रशिक्षक अभिषेक तिवारी, निशा शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। तालिममा पत्रकार, सामाजिक अभियन्ता, शिक्षक, युवा, विद्यार्थी लगायत 50 जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। भाका नायका ऋणी सदस्यहरूलाई ऋण चुक्ता गर्न दोलखाको बैतेश्वर गाउँपालिकाले अनुरोध गरेको छ। बैतेश्वर गाउँपालिकामा संचालित सहकारी संस्थाहरूबाट सदस्यहरूले ऋण दिई केही ऋणी सदस्यहरूले विभिन्न बहानाबाजी गर्ने, आलटाल गर्ने, संस्थाको ऋण तिर्न नपर्ने जस्ता भ्रामक र गैर जिम्मेवार अभिव्यक्तिको पछि लागेर समयमा नै ऋणको सामा ब्याज नबुझाई सहकारी संस्थालाई अप्ठ्यारोमा पारेको गुनासो बढ़िरहेकोले गुनासोलाई सम्बोधन गर्न भाका नायका ऋणी सदस्यहरूलाई ऋण चुक्ता गर्न अनुरोध गरेको हो। गैर जिम्मेवारपूर्वक विभिन्न बहानामा ऋण तिर्न आलटाल गरेमा संघीय सरकारी ऐन, बागमती प्रदेश सहकारी ऐन र बैतेश्वर गाउँपालिकाको सहकारी ऐन अनुसार कार्यवाही गरिने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। जिल्ला अदालत दोलखामा कैद भुक्तानी गर्न बाँकी 3 जना फरार प्रतिवादी पक्राउ पर्नु भएको छ। जिल्लामा बैंकिङ कारोबार सम्बन्धी मुद्दा फैसला भई सजाय भुक्तानी गर्न बाँकी रहेका 3 जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। काभ्रे पलाञ्चोक जिल्लाको थप 3 वटा लियर्स कुखुरा फर्ममा पालिएका लियर्स कुखुरामा बर्ड फ्लू पुष्टि भएको छ। पशु सेवा कार्यालय काभ्रे पलाञ्चोकले जिल्लाको बनेपा नगरपालिकाको 1 र पनौती नगरपालिकामा रहेका 2 वटा लियर्स कुखुरा फर्ममा बर्ड फ्लू पुष्टि भएको जनाएको हो। पशु सेवा कार्यालय काभ्रे पलाञ्चोकका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले बनेपा नगरपालिका 6 स्थित नारायण दाहालको लेयर्स कुखुरा फर्ममा रहेका कुखुरामा बर्ड फ्लू पुष्टि भएको बताउनुभयो। पनौती नगरपालिका 8 स्थित राजकुमार तिमल सिन्हाको समृद्धि कुखुरा फर्म र वडा नम्बर 9 का सनोज बस्नेतको फर्ममा रहेका लेयर्स कुखुरामा पनि बर्ड फ्लू पुष्टि भएको डाक्टर ठाकुरले बताउनुभयो। स्तर उन्नति भइरहेको अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डलाई तीव्रता दिन असार 3 सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सड़क खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णत सवारी साधन आवागमनमा रोक लगाइएको जनाएको हो। उक्त सड़क खण्ड कालोपत्रे गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिप्पर र मालवाहक ठूला ट्रकलाई पूर्णत प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले बताउनुभयो। लागू औषध दुरूपयोग एवं ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले सप्ताहव्यापी रूपमा विभिन्न जनचेतनामूलक तथा नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गरेको छ। लागू औषधको चुनौती चिनौ, सामाजिक समाधानको बाटो खोजौं भन्ने नाराका साथ सञ्चालन गरिएको अभियान अन्तर्गत लागू औषध सम्बन्धी कानूनी व्यवस्थाबारे समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो।

0: Extreme Energy Drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: अब बाँकी प्रसंगहरू मोरङ जिल्ला कारागारमा कारागारका कैदी बन्दीहरूसँग अवैध रकम वसुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ पर्दा मोरङ कारागारभित्र प्रदर्शन भएको छ। कैदी बन्दीको गर्मी भत्ता दुरूपयोग आरोपमा गिरी पक्राउ पर्नु भएपछि कारागारभित्र प्रदर्शन भएको हो। गिरी आज बिहान विराटनगर 8 मधुमारा स्थित घरबाट पक्राउ पर्नु भएको थियो। उहाँ पक्राउ परेपछि आज दिउँसो कैदी बन्दीले कारागारभित्र प्रदर्शन गरेका हुन्। जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार ब्लक बी का कैदी बन्दीले गिरीको पक्षमा प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। सोही ब्लकका कैदी बन्दीको 13,40,000 भत्ता दुरूपयोग गरेको आरोप गिरीमाथि छ। ब्लक ए का कैदी बन्दीले भने गिरी विरूद्ध प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। धनुषाको जनकपुर उपमहानगरपालिका 9 स्थित थापा चोकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा मुखियापट्टी मुसरनिया गाउँपालिका 4 विजय यादवका करिब 20 वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका 6 सोनी गामाका राम इकबाल मुखियाका करिब 18 वर्षीय छोरा सुधीर मुखिया रहेका छन्। आज दिउँसो करिब 1 बजे होटलमा खाना खान आएका दुई युवकसँग हात हतियार रहेको गोप्य सूचनाका आधारमा वडा प्रहरीकाले मुजेलियाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरीकाले धनुषाका प्रहरी निरीक्षक निमित्त प्रवक्ता मनोज यादवले जानकारी दिनुभयो। उदयपुरमा टिपर दुर्घटनामा परेर 7 घाइते भएका छन्। आज जिल्लाको कटारी नगरपालिका 1 पानी ट्याङ्की स्थित सिद्धिचरण लोकमार्गमा ना 1 55 49 नम्बरको टिपर अनियन्त्रित भएर सड़क किनारामा पल्टिँदा 7 घाइते भएका हुन्। दुर्घटनापछि टिपर चालक कटारी नगरपालिका 2 ददरिया बस्ने 23 वर्षीय राजेश दोनवार फरार रहेका छन्। उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ। र अन्तर्राष्ट्रिय प्रसंगमा युक्रेनले रूसभित्र गरिरहेका निरन्तरका ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित बनेका छन्। उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक प्रयासहरू त्यागेर युक्रेन विरूद्ध सैन्य कार्यवाही तीव्र पार्न दवाब दिइरहेका छन्। रूसमा यस्ता कड़ा कदम चाल्न माग गरिएको यो पहिलो पटक भने होइन। राष्ट्रवादी आवाजहरूले लामो समयदेखि पूर्ण सैन्य परिचालन गर्न किवको सरकारी मुख्यालय ध्वस्त पार्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्न र युरोपमा रहेका ड्रोन कारखानाहरूमाथि आक्रमण गर्न माग गर्दै आएका छन्। कतिपय कट्टरपन्थीहरूले त क्रेमलिन प्रमुख पुटिनलाई रणनीतिक आणविक हतियारको प्रयोगबारे सोच्न समेत आग्रह गरेका छन्। साँझ 6 सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। जेएनजी आन्दोलन सम्बन्धी छानबिन तथा अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन राष्ट्रिय मानवाधिकार आयोगमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवेदन। प्रतिवेदन तोडमोड गरिएको ओलीको आशंका। राजनीतिमा युवा उमेर मात्र सबै थोक नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको धारणा। र कूटनीतिक प्रयास छोडेर युक्रेन विरूद्ध सैन्य कार्यवाही तीव्र बनाउन रूसी कट्टरपन्थीहरूको राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाव। हवस्त, सैलुङ समाचारबाट बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्कार।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी। नमस्कार।
3: के छ खबर? सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मीनारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

परमप्रभु मेरो सहायक नहुनु हुँदो हो त मेरो प्राण अघि नै मृत्युको शून्यतामा बास गरिसक्ने थियो। पवित्र धर्मशास्त्र बाइबलमा भजन संग्रहको पुस्तक 94 को 17 पदमा उल्लेख गरिएको यो समय सान्दर्भिक नीति वचनसँगै कार्यक्रम इसाई डबलीमा हार्दिक स्वागत तथा अभिवादन जय मसीह व्यक्त गर्दछु। कार्यक्रम सुनेर बस्नुभएका तपाईँ सम्पूर्ण इसाई तथा गैर इसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह कृपा र आशिष सदैव सबैमा रहिरहोस् भन्ने कामना तथा हृदयदेखिको हाम्रो प्रार्थना छ। इसाई धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तुको बारेमा चर्चा गर्न कार्यक्रम इसाई डबलीको यो 95 औं श्रृंखलाको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रम इसाई डबली दोलखा सदरमुकाम स्थित चरीकोट क्वाइनोनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका इसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिँदै आइएको छ। तपाईँले यो कार्यक्रम रेडियो सेलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज मार्फत दोलखा र आसपासको जिल्लामा अनि हाम्रो वेबसाइट www.radiosenung.org लगइन गरी संसारको जुनसुकै कुनामा नेपाली समय अनुसार प्रत्येक शनिबार साँझ 36 देखि 37 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, यस कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशू ख्रीष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर विभिन्न अतिथिसँगको कुराकानी, ख्रिष्टीय भजन, आजको वचन मार्फत आत्मिक ज्ञान, विविध बाइबलीय विषयवस्तु, जीवन रूपान्तरणका घटनाहरू र समय सान्दर्भिक प्रसंगहरूमाथि छलफल गर्दै आइरहेका छौं। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदाय वा व्यक्तिको अवमूल्यन, अपमान, घृणा, दोष तथा धार्मिक सम्प्रदायलाई निरुत्साहित गराई सामाजिक र धार्मिक सहिष्णुता खलबल्याउनु हाम्रो चाहना होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। यस कार्यक्रमद्वारा व्यक्त गरिने हरेक अभिव्यक्ति, विचार र धारणा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको विषयवस्तुमाथि प्रकाश पार्न र प्रभु येशू ख्रीष्टले प्रचार गर्नुभएको सन्देशहरूलाई उजागर तथा चर्चा गर्न समर्पित छ। परमेश्वरको महिमा र मानिसको हित सहित आत्मिक उत्थान तथा धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने अभिप्रायका साथ सुखी र समुन्नत राष्ट्र निर्माणमा टेवा पुर्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोता साथी, कार्यक्रमको आजको अंकमा हामी एक संगीतकार, शिक्षक तथा पास्टरको तितो मिठो अनुभव सहितको जीवन गवाही प्रस्तुत गर्न गइरहेका छौं। भारतमा विभिन्न अपराधिक जन्य काण्डमा मुछिए पश्चात भागेर नेपाल आउनुभएका पास्टर भिक्टर भी मुक्तानको जीवन गवाही ईश्वरीय आश्चर्यकर्मद्वारा सजिएको छ। हाल उहाँले विभिन्न बाइबल कलेज तथा स्पिरिट अफ फेथ चर्च मार्फत सेवकाईको जीवन व्यतीत गरिरहनु भएको छ। एक असल, शिक्षित र ठूलो परिवारको जेठो छोरो भिक्टर भी मुक्तान इसाई हुनु पूर्व कुलदमा लाग्नुभयो, मानसिक असन्तुलनको अवस्थाबाट गुज्रनुभयो, जीवनलाई समाप्त पार्न धेरै कोशिश गर्नुभयो, हिप्पी तथा कारागारको जीवन बिताउनुभयो तथा सिभिर जन्डिसबाट ग्रसित पनि हुनुभयो। बालिकालदेखि नै जीवनको अनेकौं रंगहरूसँग खेल्दै आउनुभएका मुक्तानज्यूको सेवकाईको 2 दशक लामो फलदायी समय अवधिको अनुभव समेटिएको गवाही आज हामी प्रस्तुत गर्न गइरहेका छौं। श्रोता साथी, यो एक ईश्वर प्रेमी व्यक्तिको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्य कार्यहरूको संगालो सहितको सत्य जीवन गवाही हो। सेवकाईको 2 दशक लामो यात्रामा परमेश्वरले

इसाई श्रष्टाहरूको मिठो आवाजमा गाइएको यो भजन सँगै आउनु श्रोता अब हामी कार्यक्रमको अर्को प्रस्तुतिको बारेमा छलफल गरौं। अब प्रसारण गर्न लागि आजको वचन नामक प्रस्तुति आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट उद्धृत गरिएको हो। आजको वचन नामक पुस्तिका

यो स्पष्ट छ, तर हामी मध्ये धेरैले आत्मिक निर्माणको सन्दर्भमा यस्तै तरिका अप्नाउँछौ। हामी पाप नगर्ने प्रयास गर्छौ, तर यदि तपाईँ के गर्नु हुँदैन भन्ने कुरामा केन्द्रित बन्नुहुन्छ भने तपाईँले जे गर्नुपर्ने हो सायद तपाईँले त्यो गर्नुहुन्न। यसोले भन्नुभयो, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैनन्। यो कुरा तपाईँले मत्तीको पुस्तक 16 अध्यायको 18 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले आफ्नो मण्डली बनाउनुहुनेछ भनी यसोले भन्नुभएन। यो तपाईँको होइन, यो उहाँको हो। अनि त्यो तपाईँको व्यवसाय, तपाईँको विद्यालय, तपाईँको परिवार आदिको समेतमा लागू हुन्छ। यो तपाईँको होइन, यो उहाँको हो। यसरी तपाईँबाट दबाव हटेर जान्छ। अनि यदि तपाईँ आज्ञाकारितामा चल्नमा केन्द्रित हुनुहुन्छ भने उहाँले तपाईँको लागि तपाईँका युद्धहरू लड्नुहुनेछ। यसकारण न्यायसंगत वा गर्न मिल्ने काममा मात्रै अल्झनु हुँदैन, तर त्यो काम लाभदायक पनि हुनुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।

युट्युब आजको सन्देश अब भने कार्यक्रमको मुख्य भागतर्फ जान चाहन्छौ। मैले अगाडि नै भने अनुरूप आजको श्रृंखलामा हामी एक पास्टर भिक्टर भी मुक्तानजीको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्यजनक कार्यहरूको यो अपत्यारिलो तर सत्य गवाही प्रस्तुत गर्न गइरहेका छौं। विभिन्न समस्या र सतावटहरूको बावजूदमा पनि यशुलाई रोज्नु भएको उहाँको जीवन अनुभव तथा चुनौतीहरूको सम्मिश्रण सहित कार्यक्रमको यो अंश हामीले तयार पारेका छौं। यस खण्डमा प्रस्तुत गवाहीद्वारा इसाई जीवनमा देखा पर्ने अनेकौं किसिमको समस्या तथा यो यात्रामा देखिएको थकानलाई मेटाउनको लागि गरिएको संघर्षको बारेमा जान्न सक्नुहुनेछ। त आउनुहोस् श्रोता, कार्यक्रमको यो खण्डलाई हामी निरन्तरता दिउँ।

हुनुहुन्छ। यहाँहरूलाई प्रभु येशू ख्रीष्टको नाममा सबैलाई जय मसीह। र तपाईँहरूको सामुने यसरी फेरि पनि मेरो जीवन गवाईको यो विशेष लाइभ प्रोग्रामद्वारा तपाईँहरूको सामुने परमेश्वरको विशेष गरिकन परमेश्वरमा अब भएको जीवन गवाईलाई यसरी तपाईँहरूको सामुने ल्याउन पाउँदा म परमेश्वरलाई धन्यवाद दिन्छु। र मैले आज प्रभुको सेवकाय गरिरहेको यस्तै 22-23 वर्ष भयो, अनि मैले अब प्रभुलाई कसरी पाएँ भन्दा है छोटकारीमा मेरो आज विशेष एउटा मेरो पृष्ठभूमिको बारेमा भन्नुपर्दा म एउटा ठूलो परिवारमा जन्मेको है, अनि हामी 12 छोराछोरीहरू थियौं। अनि 12 छोराछोरीमा चाहिँ म चाहिँ जेठो, म भन्दा माथि दिदी हुनुहुन्छ, अनि त्यसपछि चाहिँ म जेठो, अनि हामी ठूलो परिवारमा हुर्केको। अनि त्यस्तै गरिकन आज हामीले अब प्रभुलाई चिनेको थिएनौ, प्रभुलाई जानेको थिएनौ, घरमा ठूलो परिवार अनि भएको कारणले गर्दा हाम्रो अब मेरो बाबा चाहिँ बाउ चाहिँ एउटा एक्स आर्मी रिटायर्ड व्यक्ति हुनुहुन्थ्यो, अनि उहाँको जीवनमा ठूलै ठूलो ठूलो अनुभवहरू उहाँले गर्नुभएको, ऐतिहासिक अनुभवहरू गर्नुभएको थियो। अनि उहाँको पिउने बानी थियो, अनि पिउने बानी भएको कारणले चाहिँ अब घरमा झैँ झगडा भइराख्थ्यो, अशान्ति भइराख्थ्यो है, अनि त्यस्तो के हुन्थ्यो, अनि एकदम अशान्तिहरू हुन्थ्यो। हामी धेरै छोराछोरीहरू थियौँ, अनि त्यसरी नै अब पढ्दै पनि गएँ, मैले राम्रै स्कुल पढेँ, अब बाउले राम्रै स्कुल पढाउनु भयो, अनि यसो हुँदै हुँदै गएर चाहिँ मैले पछि रक म्युजिकहरूमा एकदम मेरो ध्यान गयो, अनि रक म्युजिकहरू है अन्त सैद्धान्तिक म्युजिकहरू एकदम गर्ने, त्यो गाउन साउन थालिसकेपछि अब बजाउन थालेपछि बिस्तारै त्यसमा फस्दै गएर अनि ड्रगहरू खाने अनि है नराम्रो नसालु कुराहरू खाने र पिउने त्यस्तो कुराहरूले भेट्दै भेट्दै गयो, अनि मेरो अब मेट्रिकुलेसन पनि पास भयो, अनि एचएस पढ्दै गर्दाखेरि त्यतिकै मेरो त्यो कुलतको कारणले म एकदम त्यसमा फस्दै गएर अनि एकदम आनी बानी एकदम नराम्रो है एकदम झगडा गर्ने लडाइँ गर्ने ग्याङ फाइट गर्ने त्यस्तो किसिमको एकदम बानीहरू हुँदै गयो, अनि एकदम यो मेरिजुनाहरू है ब्राउन सुगरहरू त्यस्तो खाएर एकदम सबै त्यसको लतमा दिन प्रतिदिन भिज्दै गएर अनि अलिक राजनीतिमा पनि पसेर अब त्यहाँ पनि झगडा गर्ने मान्छे कुट्ने पिट्ने त्यस्तो कामहरू गर्ने धम्काउने कामहरू गर्ने यस्तो हुँदै हुँदै गएर अब ठुलोबाट एउटा झगडा भयो है काण्ड भयो, अनि त्यो काण्डमा चाहिँ म भागेर नेपालमा गएर बसेँ, अनि नेपालमा मैले है टिचर कामहरू गरेँ शिक्षकको कामहरू गरेँ गर्दै त्यहाँ गएपछि चाहिँ ड्रग्सहरू खानु त मैले छोडेँ तर पिउने काम पिउने चाहिँ मेरो अब त्यहाँ पनि गएर म सङ्गीतमा एकदमै सहभागी भएँ है सङ्गीत मलाई धेरै रुचि लाग्थ्यो अनि त्यहाँ सङ्गीतमा एकदम भिजेपछि चाहिँ अघि अनि अब त्यो पिउने आदत चाहिँ मेरो एकदम ब्याड टु वर्स नराम्रो एकदमै नराम्रो भएर गयो अनि यति साह्रो अब मैले पछि त होइन काम सबै छोड्नु पर्यो बोर्डिङहरू छोड्नु पर्यो एउटा बोर्डिङ गयो त्यहाँ पनि बेसी पिएर निकाले अर्को बोर्डिङमा गयो अर्को त्यसरी गयो अनि त्यस्तो गर्दै गर्दै लास्टमा अन्तमा चाहिँ म एकदम है पाखामा रोडमा आइपुगेँ रोडमै सुत्ने रोडमै पिउने रक्सी दोकानतिर बस्ने पस्ने जबरजस्ती रक्सी मागे खाने है अन्त तिनीहरूले अब पैसा तिर्न नसक्दा लुगाहरू खोसेर राखिदिने कतिले भाँडा मोल्नु लाउने त्यस्तो गर्दै गर्दै गर्दै एकदमै रक्सी खाने बानी एकदमै नराम्रो आदत भएर चाहिँ अन्तमा म एउटा मानसिक तौरले नै म असन्तुलित भएँ अनि मेरो मानसिक चिन्ताहरू एकदम बढी भएर है मानसिक सन्तुलन हराइपठाएर म पागल जस्तै भएर एकदम जङ्गलतिर घुमिहिड्ने है अनि नाङ्गै हिँड्ने
एकदम कोही बेला होस् आउँदाखेरि ठिकैसँग हुने त्यहाँदेखि नत्र भने चाहिँ एउटा है एकदम बाटोमा हिँड्ने पागल जस्तै एकदम कपालै कपाल भएको अनुहारभरि पनि है के अरे रौँ रौँ अनि जिउ पनि नाङ्गै त्यस्तो भएर चाहिँ पागल मान्छे जस्तै म हिँड्थेँ है अनि त्यसो भएर चाहिँ अब जङ्गलतिर हिँड्थेँ च्यामतिर सुति बस्थेँ त्यसो गर्दै गर्दै गर्दै एकदम मानसिक एकदमै पागल बनेर म हिँड्थेँ अनि मलाई है बुढाबुढी बच्चाहरूले ढुङ्गा हानेर है एकदम मेरो टाउकोमा ढुङ्गा हानेर अनुहारमा टाउको के अरे ढुङ्गा हानेर पटपट रगत निस्किन्थ्यो अनि रगत निस्केर चाहिँ है म रगत त्यसरी भएर हिँड्थेँ अनि दिदीबहिनी आमा दिदीबहिनीहरूले स्त्रीहरूले भेट्दा चाहिँ उनीहरूले मलाई त्यस्तो अवस्थामा देख्दा पुरा लौडोले कुटेर पिटेर खेद्ने गर्थ्यो अनि म कहाँ जान्थेँ कहाँ बस्थेँ मलाई थाहै हुन्थेन कोही बेला जङ्गलमा कोही बेला सहरमा कोही बेला कहाँ पुग्थेँ कोही बेला गाडीमा चढेर म कहाँ जान्थेँ कोही बेला गाडीबाट निकालेर मलाई जङ्गलको बिचमै छोडिदिन्थ्यो अनि त्यस्तो किसिमको है अवस्थाहरूमा अनि अलिअलि कोही बेला होस आएर त अरे म त के भएको भनेर होस आउँदा चाहिँ मलाई मर्नु मन लाग्थ्यो अनि कतिचोटि मर्ने प्रयासहरू गरेँ है एकदम कतिचोटि है अब म बाँच्दिनँ मेरो यो प्राण चाहिँ है आज यो चाहिँ एउटा जिउँदो लास भनेर होस आउँदा चाहिँ त्यस्तो